अक्षरमित उपददाति षट्छन्दागस्य षट्षडक्षरा बृहति खलु वै छन्दागुंसिस्वाराच्यमानसे जगदीस्वाराच्यैयस्यैता उपदीयन्ते भजवो वै बृहति भजवो वा एतदक्ष्यस्तस्मादेतस्याञ्चित्यामेव उप

षडक्षरमित उपददाति षट्छन्दागस्य षट्षडक्षरा बृहति बृहति खलु वै छन्दागुंसिस्वाराच्यमानसे जगदीस्वाराच्यैतैता उपदीयन्ते पशवो वै बृहति पशवो वा एतदक्ष्यस्तस्मादेतस्याञ्चित्यामेव